0: बीबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा परराष्ट्र मन्त्रीको चीन भ्रमणमा बीआरआईको चर्चाबारे परराष्ट्रको मौनता, बेजिङ स्थित नेपाली राजदूत भन्छन्
1: बीआरआई देशको तर्फबाट गरेको सम्झौता हो, यो अगाडि बढ्छ नै, तर पर्टिकुलर प्रोजेक्टको बारेमा छलफल हुन बाँकी नै छ।
0: समान पेन्सन सम्बन्धी हालैका छलफलमा ब्रिटिस सरकारबाट ठोस जवाफ नआएको गोर्खा प्रतिनिधिको भनाई,
2: प्रोपोर्सनल पेन्सन र एफोर्डेबल सोलुसनमा होइन कि वेलफेयरमा लानुहुन्छ उहाँहरूले, समस्या एकातिर छ, एकातिर लगेर खोकाउनुहुन्छ।
0: र अन्तर्राष्ट्रिय प्रसंगमा लेबनन विरुद्धको इजरायली कारवाहीको ट्रम्पद्वारा आलोचना। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार पढिन्द्र दाहालबाट सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू इजरायलले लेबनन प्रति अप्नाएको रवैयाप्रति खुशी नरहेको बताएका छन्। जी सेभेन शिखर बैठकका क्रममा संवाददाताहरूसँग कुरा गर्दै उनले भने, मेरो बेन्जामिन नेतान्याहुसँग घनिष्ठ सम्बन्ध छ, तर अब लेबननको सन्दर्भमा उनले थप जिम्मेवार बन्नुपर्छ। ती दिनहरू पनि थिए जति बेला लेबनन राम्रो देश हुने गर्थ्यो र त्यहाँ प्राध्यापक, डाक्टर र वकिलहरू हुने गर्थे। अहिले त्यहाँको अवस्था जर्जर छ, राष्ट्रपति ट्रम्पको भनाई। ट्रम्पले लेबननमा थुप्रै मानिसहरूको ज्यान गएको र हिजबुल्लाका कोही एकजना विरुद्ध कारवाही गर्न सिँगै अपार्टमेन्टलाई ध्वस्त पार्ने प्रवृत्ति रोक्नुपर्ने बताए। उनले इरान र अमेरिकाले युद्ध अन्त्य भएको घोषणा गर्नु दुई घण्टा अघि बेरुतमाथि हमला गरेकोमा आफूले इजरायलसँग असन्तुष्टि जनाएको पनि बताए। हिजबुल्लाले आफ्नो साझेदार इरानले लेबननबाट इजरायली फौजको फिर्तीको अडान कायम राख्नेमा आफूलाई आश्वस्त तुल्याएको जनाएको छ। अमेरिकासँगको अर्को चरणको वार्ताका लागि तेहरानले फौज फिर्तीको अपेक्षा राखेको रोइटर्स समाचार संस्थासँग उक्त संगठनले बताएको छ। त्यस्तो नगर्दा इरानको परमाणु कार्यक्रमबारे भएको सहमति विफल हुन सक्ने हिजबुल्लाले जनाएको छ। अमेरिका इरान सम्झौता यता पनि इजरायल र हिजबुल्ला बीच लडाई भइरहेका छन्। यसअघि इरानका विदेश मन्त्रीले लेबननमाथिको कुनै पनि इजरायली हमला वा लेबननको भूभागमा इजरायलको उपस्थिति अमेरिकासँग भएको सम्झौताको विपरीत रहेको बताएका थिए। बिना अभियोग डेढ वर्ष थुनामा रहेका एकजना प्यालेस्टिनी चिकित्सकलाई रिहा गर्ने प्रयासलाई इजरायलको सर्वोच्च अदालतले अस्वीकार गरेको छ। हसम अबु सफिया गिरफ्तार हुँदा गाजा स्थित अस्पतालका निर्देशक थिए। उनका वकिलहरूले उनलाई जेलमा कुटपिट गरिएको र पर्याप्त खाना नदिइएको बताएका छन्। अघिल्लो वर्ष अदालतले उनलाई उपलब्ध गराइएको राशन अपर्याप्त रहेको ठहर गरेको थियो, तर न्यायाधीशहरूलाई दिइएको, वकिलहरूलाई उपलब्ध नगराइएको भनिएको गोप्य सामग्रीका आधारमा उनलाई जेलमा नै राख्ने निर्णय भएको थियो। चीनमा खुद्रा बिक्रीमा तीन वर्षभन्दा बढी समयपछि पहिलो पटक गिरावट देखिएको छ। 0.6% उक्त गिरावटको कारण मानिसहरूले कार र घरमा राख्ने महँगा सामानहरूको खरिद नगर्नु भएको भनिएको छ। कोविड महामारीको समयमा अन्तिम पटक यस्तो अवस्था देखिएको थियो। घर जग्गा र पूर्वाधारमा पनि लगानी कम भएका छन्। भारतको संघीय सरकारले डाक्टरको पूर्जी बिना खोकीका औषधिको बिक्रीमा प्रतिबन्ध लगाएको छ। विषाक्त रसायन मिसिएका भारत खोकीका औषधि सेवन गर्दा बालबालिकाहरू प्रभावित भएका श्रृङ्खलाबद्ध घटनाहरूपछि सरकारको यस्तो निर्णय आएको हो। र फुटबलमा विश्वकपको आफ्नो पहिलो खेलमा भारी गोल अन्तरले पराजित भएपछि ट्युनिसियाले आफ्ना प्रमुख प्रशिक्षक साब्री लामुसीलाई बर्खास्त गरेको छ। स्विडेनले ट्युनिसियालाई 5-1 गोल अन्तरले हराएको थियो। लामुसी विश्वकपको इतिहासमा पहिलो खेलपछि नै बर्खास्त हुने पहिलो व्यवस्थापक बन्न पुगेका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साँझपखमा पुनः स्वागत छ। परराष्ट्र मन्त्री शिशिर खनालको जारी चीन भ्रमणका क्रममा दुवै पक्षले विगतमा सहमति भएका कार्यक्रम र परियोजनाको द्रुत कार्यान्वयनप्रति दृढ प्रतिबद्धता व्यक्त गरेका नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ। तर मन्त्रालयको विज्ञप्तिमा धेरैको चासो रहेको बीआरआई शब्दावली भने उल्लेख छैन। बीबीसीसँग कुरा गर्दै बेजिङ स्थित कार्यवाहक नेपाली राजदूतले भने विगतका सरकारले गरेका बीआरआई अन्तर्गतका आयोजनाबारे अलग्गै छलफल हुन बाँकी नै रहेको बताएकी छन्। चिनिया विदेश मन्त्री वाङ यी र खनाल नेतृत्वको प्रतिनिधिमण्डल बीच हिजो साँझ भएको वार्तापछि बेजिङले एक विज्ञप्ति मार्फत उसैका शब्दमा नेपालसँग मिलेर उच्च गुणस्तरको बेल्ट एण्ड रोड बीआरआई अवधारणा निर्माण गर्न इच्छुक रहेको जनाएको थियो। नेपालले सन् 2017 नै चीनसँग बीआरआई सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरे पनि त्यसको एक दशक पूरा हुन लाग्दा समेत हालसम्म उक्त अवधारणा अन्तर्गतका आयोजना कार्यान्वयनका लागि सरकारले महत्वपूर्ण निर्णय लिन सकेका पाइँदैन। त्यसै त सन् 2019 आयोजित बीआरआई फोरममा नेपालले सहभागिता जनाउँदै आफूलाई यस अवधारणाको व्यापक साझेदारको रूपमा प्रस्तुत गरेको थियो। त्यसपछि सन् 2024 बीआरआई फ्रेमवर्कमा दुई देशले हस्ताक्षर गरेका थिए, जस अन्तर्गत दुवै देशलाई आवश्यक पर्ने आर्थिक सहायता सम्बन्धी ढाँचामा परियोजनाहरू अघि बढाउने वाचा गरिएको छ। यसै भ्रमणका क्रममा केवियर अघि हामीले बेजिङ स्थित कार्यवाहक नेपाली राजदूत रोशन खनाललाई सम्पर्क गरी सुरुमा नेपालले मुख्य रूपमा के कुरा उठाएको छ भनेर सोधेका छौँ।
1: अहिलेको सरकारको मुख्य प्राथमिकता भनेकै अब सुशासन र आर्थिक समृद्धि रहेको सन्दर्भमा मन्त्रीज्यूको फोकस पनि त्यही नै थियो। विशेष गरी यो चीन र नेपाल जोड्ने कनेक्टिभिटी र बोर्डरमा चाहिँ पूर्वाधारहरू विकास गर्नुपर्ने, त्यसै गरी बोर्डरसँग जोड्ने चाहिँ सडकहरू गुणस्तरीय बनाउनु पर्ने र अर्को त्यसै गरी उहाँले अब डिजिटल इन्फ्रास्ट्रक्चर र टेक्नोलोजी ट्रान्सफरको लागि चाहिँ चीनको सहयोगको लागि पनि उहाँले कुरा उठाउनु भएको छ। त्यसै गरी अर्को चाहिँ अब चिनिया पर्यटकहरू 1.4 बिलियन पपुलेसन भएको ठाउँमा नेपालमा अहिले 1 लाख भन्दा पनि कम चिनिया पर्यटक गइरहेको सन्दर्भमा चिनिया पर्यटकहरूको संख्यामा अलिकति वृद्धि गर्नु पर्यो भन्ने त्यसको लागि यहाँको सरकारको सहयोगको लागि पनि उहाँले अनुरोध गर्नुभएको छ।
4: चिनिया विदेश मन्त्रीको या चिनिया पक्षहरूको जोड चाहिँ केमा पाइन्थ्यो, खास गरी विगतका सहमति सम्झौता अगाडि बढाउने भन्ने कुरा भ्रम अगाडिदेखि नै विभिन्न पक्षबाट उठिरहेको परिवेशमा चाहिँ त्यसबारे चिनको सोच धारणा कस्तो पाइयो?
1: चिनले पनि अब पहिलेको चाहिँ अब अरू पार्टीको सरकारसँग चाहिँ उहाँहरूको जुन अन्तर्क्रिया अथवा चाहिँ काम गरिराख्नु भएको थियो एक हिसाबले, अहिले चाहिँ अब बिल्कुलै अब नयाँ पार्टी सरकारमा आएको छ, त्यो अवस्थामा उहाँहरूले एउटा चाहिँ दुई पक्षको उच्च स्तरीय भेटघाट आदान प्रदानबाट चाहिँ एउटा हाई लेभलमा ट्रस्ट बढाउन होइन उहाँहरूको धारणा कस्तो छ भन्ने विषयमा चाहिँ उहाँहरूको चासो थियो। अब यो भिजिटबाट चाहिँ उहाँहरूलाई नयाँ पार्टीको तीन प्रतिको धारणा चाहिँ परिवर्तन भएको छैन भन्ने खालको एउटा एस्योरेन्स प्राप्त भएको छ। यस हिसाबले चाहिँ यो भ्रमणबाट द्विपक्षीय सम्बन्धलाई अझ बढाउन सकारात्मक भएको छ र सफल भएको छ भन्ने हामीलाई लाग्छ।
4: जस्तो बीआरआई संरचना अन्तर्गत सहयोग साझेदारी गर्ने कुरा लामो समयदेखि उठिरहेको छ, सन् 2017 सम्झौता भए तापछि प्रोटोकलमा पनि सम्झौता भयो अनि त्यसपछि फ्रेमवर्कहरूमा सम्झौता भए, यो नेपाली पक्षको विज्ञप्तिमा बीआरआईको खासै उल्लेख बीआरआई शब्द उल्लेख गरेको पनि देखिँदैन, ती आयोजनाका बारेमा तिनलाई अगाडि बढाउने बारेमा पनि केही कुराहरू भए?
1: बीआरआई पूर्ववर्ती सरकारले गरेको अब देशको तर्फबाट गरेको सम्झौता हो, यो अगाडि बढ्छ नै तर त्यसमा त्यसका अब आयोजनाहरूको बारेमा त्यतिखेर पनि हामीले फ्रेमवर्क सम्झौता गरेको हुनाले अब पर्टिकुलर प्रोजेक्टको बारेमा छुट्टा छुट्टै छलफल त हुन बाँकी नै छ होइन। त्यसमा चाहिँ बिस्तारै अब त्यसका सबै प्राविधिक पक्ष फाइनेन्सियल मोडालिटिजहरू होलान् त्यसको चाहिँ पछि छुट्टा छुट्टै नै छलफल हुन्छ र अब अहिलेको लागि चाहिँ बीआरआईको प्रोजेक्टहरू अझै पहिला अग्री गरेका छ फ्रेमवर्कमा चाहिँ, त्यसमा कुनै पनि नेपाल सरकारको धारणामा चेन्ज भएको छैन।
4: भनेपछि ऋण या अनुदान भन्ने विषयमा यसपटक थप कुरा भएन?
1: भएको छैन।
4: अनि एउटा अन्तिममा कार्यवाहक राजदूतज्यू, जुन चिनिया विदेश मन्त्रीले चाहिँ नजिकको छिमेकी परको आफन्त भन्दा राम्रो हुने भन्ने एउटा जुन चिनिया पक्षको विज्ञप्तिमा उल्लेख छ, त्यो संकेत पश्चिमा राष्ट्रहरूको बढी काठमाडौँमा संलग्नता भइरहेको र त्यो चिनले नरुचाइरहेको भन्ने संकेतको रूपमा बुझ्न सकिन्छ त्यसलाई?
1: त्यसलाई चाहिँ अब नेपाल र चिनको सम्बन्ध चाहिँ अब छिमेकी भइसकेपछि पक्कै पनि अझै महत्वपूर्ण हुन्छ भन्ने कुरा चाहिँ उहाँले भन्न खोज्नु भएको भन्ने लाग्छ हामीलाई।
0: उनी थिइन् बेजिङ स्थित कार्यवाहक नेपाली राजदूत रोशन खनाल, साथी प्रदीप बस्यालसँग कुरा गर्दै। अब अर्को विषय, आफूहरूले उठाउँदै आएको समान पेन्सनको मुख्य विवाद सम्बोधन नहुँदा कल्याणकारी कार्यक्रमतर्फ ब्रिटिस सरकारले ध्यान मोड्न खोजेको ब्रिटिस गोर्खा प्रतिनिधिले आरोप लगाएका छन्। गत साता भएको बैठकमा नेपाल सरकारले न्याय, निष्पक्षता र सम्मानको आधारमा चाँडो मुद्दा सम्बोधन गर्न आग्रह गरेको जनाएको छ। ब्रिटिस रक्षा मन्त्रालयले चाहिँ नेपाल सरकार र गोर्खा समुदायका प्रतिनिधिसँग मिलेर यसबारे निरन्तर काम गर्ने प्रतिबद्धता जनाएको छ। संजय ढकालको रिपोर्ट।
5: नेपालमा नयाँ सरकार गठन भएपछि गत साता पहिलो पटक उच्च स्तरमा ब्रिटेनसँग भूतपूर्व गोर्खा सैनिकहरूमाथि विभेद भएका भन्ने सहितका विषयमा भएको बैठकबाट आफूहरू उत्साहित भएको, उक्त मामिलाको निरन्तर पैरवी गर्दै आएको गोर्खा भूतपूर्व सैनिक संघ गेसोका प्रतिनिधिले बताएका छन्। तथापि आफूहरूले उठाउँदै आएको समान पेन्सनको मुद्दामा अझै पनि कुनै ठोस जवाफ ब्रिटेन सरकारले दिन नसकेको उनले बताए। गत साता जेठ 25 गते भएको भर्चुअल बैठकमा नेपालको नयाँ सरकारका तर्फबाट परराष्ट्र मन्त्री शिशिर खनाल उपस्थित थिए भने ब्रिटिस सरकारका तर्फबाट रक्षा मन्त्री जोन हिली थोरै समयका निम्ति उपस्थित थिए। साथै ब्रिटिस रक्षा मन्त्रालयकी मिनिस्टर फर भेटरन्स एन्ड पिपल लुइस स्यान्डर जोन्स पनि उक्त बैठकमा सहभागी थिइन्। सो बैठक भएको केही दिन नबित्दै हिलीले फरक कारणमा पदबाट राजीनामा दिइसकेका छन् भने स्यान्डर जोन्स रक्षा मन्त्रालयको मिनिस्टर फर आर्म्ड फोर्सेसमा नियुक्त भएकी छन्। बैठक पश्चात सामाजिक सञ्जालमा टिप्पणी गर्दै परराष्ट्रमन्त्री खनालले बैठकमा भूतपूर्व ब्रिटिस गोर्खाहरूका लामो समयदेखि नसुल्झिएका मागहरू विशेष गरी समानुपातिक पेन्सनको विषयमा केन्द्रित भई छलफलहरू भएको उल्लेख गरे। परराष्ट्रमन्त्री खनालले स्पष्टसँग आफ्ना विषय राखिदिएको भन्दै गोर्खा समुदायका प्रतिनिधिले त्यसलाई उनीहरूले सकारात्मक रूपमा लिएको बताएका छन्। तर गोर्खा भूतपूर्व सैनिक संघ गेसोका उपाध्यक्ष तथा दुई सरकारद्वारा गठित वार्ता समितिका एकजना सदस्य धर्म तामाङले उक्त बैठकमा पुरानै बुदामा कुरा अड्किएको जानकारी दिए। यसअघिका बैठकहरूमा उक्त माग सम्बोधनका निम्ति निरन्तर आवाज उठाएपछि ब्रिटिस सरकारका प्रतिनिधिहरूले त्यसको साटो अफोर्डेबल वा आर्थिक रूपमा बिहोर्न सकिने समाधानको विकल्प दिन भनेको र त्यसै अनुरूप आफूहरूले 11 बुदामा त्यस्तो समाधान सुझाएको तामाङले बताए। तिनै 11 बुदाको जवाफ आउला भन्ने आफूहरूको अपेक्षा भए पनि गत साताको बैठक ब्रिटिस सहभागीहरूले त्यसबारे कुनै टिप्पणी नगरेको उनले भने।
6: 11 बुधे मागहरू चाहिँ हामी सबै गोर्खा जन संगठन हस्ताक्षर गरेर हाम्रो बेला सरकारलाई बुझाएको थियौँ र यो विषयमा त्यसको फिडब्याक आउँछ हामीले जवाब पाउँछ भन्ने हाम्रो आशा थियो। घुमै फिरै फेरि तपाईँको त्यो वेलफेयरमा धेरै जस्तो उहाँहरूले विषय डाइभर्ट गरेर त्यो प्रोपोर्सनल पेन्सन र एफोर्डेबल सल्युसनमा होइन कि तपाईँको वेलफेयरमा लानुहुन्छ उहाँहरूले। समस्या भनेको हाम्रो एकातिर छ, एकातिर लगेर ठोकाउनुहुन्छ।
5: ब्रिटिस गोर्खा भूतपूर्व संगठन बिगेसोका अध्यक्ष पदम सुन्दर लिम्बू अहिले नेपालको सर्वोच्च अदालतबाट ब्रिटिस गोर्खा भर्तीबारे भएको निर्देशनात्मक आदेशको परिपालना हुनुपर्छ भनेर लागिपरेका छन्।
7: पहिलो नम्बर कुरो त हाम्रो त राष्ट्रिय सेना हो कि होइन, राष्ट्रिय सेना हो भने चाहिँ अब किन असमान राखियो र अब राष्ट्रिय सेना होइन भने किन चाहिँ मर्नु र मार्नुको लागि मित्र राष्ट्रहरूसँग लडाइयो।
5: पछिल्लो वार्ता र प्रगतिबारे बीबीसी न्युज नेपालीले युकेको रक्षा मन्त्रालयलाई इमेल मार्फत सोधेको थियो। जवाफमा रक्षा मन्त्रालयका एकजना प्रवक्ताले बैठकले सरकारवालाहरूसँग प्रत्यक्ष संवादको अवसर दिइरहेको र प्रगतितर्फ आफूहरू प्रतिबद्ध रहेको जनाएका छन्। प्रवक्ताले आगामी दिनहरूमा रचनात्मक अन्तर्क्रियालाई कायम राख्नका निम्ति ब्रिटिस सरकारले नेपाल सरकार र गोर्खा समुदायका प्रतिनिधिहरूसँग मिलेर काम गरिरहने बताएका छन्। संजय ढकाल, बीबीसी, काठमाडौँ।
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनन विरूद्धको इजरायली कार्यवाहीको आलोचना गरेका छन्। उनले अमेरिका र इरान बीचको पछिल्लो सम्झौता अनुसार तेहरानले कहिल्यै पनि परमाणु अस्त्र हासिल नगर्ने पनि बताए। बीबीसीका विवरणमा आधारित रिपोर्ट फणीन्द्र दाहालबाट।
3: बीबीसीका कूटनीतिक संवाददाता पल एडम्स भन्छन् राष्ट्रपति ट्रम्पले लेबनन आफ्ना लागि भन्दा इरानका लागि बढी महत्वपूर्ण रहेको बुझेका छन्। उनले त्यहाँको लडाई सानो ठाने पनि इरानी वार्ताकारहरूले त्यसलाई त्यही अनुरूप नहेरेको ट्रम्पले आत्मसात गरेको उनको पछिल्लो अभिव्यक्तिले देखाएको एडम्सको विश्लेषण छ। अमेरिका र इरान बीचको सम्झौता इजरायली प्रधानमन्त्रीका लागि राजनीतिक दुस्वप्न भएको र यसले उनको राजनीतिक करियरको आधार स्तम्भहरूमा धक्का दिएको बीबीसीकी मध्यपूर्व संवाददाता लुसी विलियम्सन बताउँछिन्। अमेरिकी नेताहरूसँग वास्तविक प्रभाव भएको र वासिङटनसँग राजनीतिक कानेखुसी गर्न सक्ने व्यक्तिका रूपमा आफूलाई प्रस्तुत गर्ने व्यक्तिलाई कसरी पाखा लगाइयो र आफ्नो प्रमुख साझेदारद्वारा सार्वजनिक रूपमा नै अपमानित गरियो भन्ने प्रश्न उठेको छ। इजरायलको सुरक्षा नीतिको केन्द्रमा इरानलाई राखेका नेतन्याहु इरानी सत्ता झन बलियो देखिएको अवस्थामा युद्ध रोक्ने परिस्थितिमा कसरी पुगे र इजरायलमा आम चुनावको केही महिना अघि वासिङटन र तेहरानबाट हिजबुल्ला विरूद्धको युद्ध रोक्नुपर्ने दबावमा अब उनको राजनीतिक भविष्य कसरी टिक्न सक्छ भन्ने प्रश्न पनि तेर्सिएका छन्। सोमबार बेलुका पत्रकारहरूले असफल भएको भन्ने आरोप लगाउँदा आक्रोशित बनेका नेतन्याहुले केही विषयमा आफू र ट्रम्पको दृष्टिकोण फरक रहेको स्वीकार गरेका थिए।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।